راؤڈی راٹھور فلم سے شریا گھوشال اور جاوید علی کا گایا گیت آپ نے سنا, سمیر کے بول تھے ساجد واجد کا سنگیت, اور اسی گیت کے ساتھ کارکرم چترلوک اب یہیں سمپن ہوتا ہے. آگیا دیجیے, نمسکار. श्रोताओं, आपको बता दें कि 9:30 पर सुबह यानी अब से कुछ ही देर में और पुनः रात को 9:30 पर आज के फनकार कार्यक्रम केंद्रित रहेगा अभिनेता नवाजुद्दीन सिद्दीकी पर. कार्यक्रम सुनना नहीं भूलिएगा. आज के फनकार ये है विविध भारती राष्ट्रीय सेवा, देश की सुरीली धड़कन.